0: बिल्कुल जमुंगा क्लिनिक चुकुमदिया का एड्रेस है, न्यू जर्मन होम्योपैथिक मेडिकल क्लिनिक गट मोड़ मैदान सिंगता सु गट मोड़ मैदान तराशे दे चुकुम दाशना हाथी कार्डुनु नवे दफ्तर दे बिल्कुल अगी ख्वा की जमुंदा का क्लिनिक चुकुम दे मौजूद दे सबाब इंशाल्लाह कुलावी सहर अतो नो वाखला माजीगर सलोर बजो पुरी बा डॉक्टर अकबर कुरैशी से पक क्लिनिक के बा मौजूद भी किचर के तासुर अतल ग्वाड़े ने बिल्कुल तासुर अतल लशाई और उससे प्रोग्राम वक्त मुसर तकरीबन खत्मी दो कीजिए पतलो के मुसर दिन से शरीक कवाई जी
1: जी बिल्कुल दायो रोड दे
0: जी जी
1: अगर माते हो सो शेरन वाले गुल वक्त विदा बता पखपल जब क्यों हुए
0: हाँ जी
1: माते जो तो सख्याल में मत कर
0: मैं
1: हुई थी दास अंदाज के वजह से दर्द है मैं न ब्याह होने में मैंने ना खुदा को फन कई मैं जरा कतान खपकू मैं नो अगर दिन बोरी दा یو سو شیر را دیگری چی انتظار چی پسل گوشو نو تراغلی انتظار چی پسل گوشو نو تراغلی چی مجون پا رو بیدوشو نو تراغلی
0: واہ جی حد دے
1: او ساکی چر تاوی چی مینہ و مستی و ساکی چر تاوی چی مینہ و مستی و چی ملاس پر پیدوشو نو تراغلی
0: دیر خجی
1: او بیاوی چی لگ می پریگ دا ازرائیلا صبر وکا لگ می پریک دا اسرائیل صبر وکا یار چې خواتا پر تاسو متراغلی
0: ډیر الله جی ډیر الله
1: یاد تر کې الله پامن

जी ग्रैंड गुप्ता सोरे रेडियो अमन एफएम अटल सी शरीर 4 बटा ग्राम पर ब्रंत द 4 के कॉस्मेटिक सिम पता आंसर आदि और सुनो तो दोनों सुबह जो पूरी पर रेडियो अमन एफएम अटल सी शरीर 4 बटा ग्राम बाद और ए प्रोग्राम की तस्वीर पे 0309 7780911 88 टेलीफोन कॉल से 8583 में मैसेज डाली गई है रेडियो अमन न्यूज नेटवर्क बटाग्राम दाजुम दे फेसबुक पेज दे कमेंट फलारी हम तो सवाल आता तो पूछ मुन्ना कवरी शी जी अगर और दिन को सी किस तरह इलम की दाच प्रोग्राम की मंगा और न खबरी को कुछ के दे ना फरमाइश को तो बार-बार रात रो दी वजन मंगा कोशिश कुछ मंगा दा ना ते कुछ ओकाल तरफ ता गुरु च प्लान मुख से सुक्ती लाइन माने मुता मिसकाल रजी दी जाती बराय करा मिसकारी वरे मको जे कुछ मंगा व्यास ता सो नंबर छ दिया गबो मंगा आगा मंगा मके ट्रेस की नंबर दी वजन मिसकाल कोशिश मको या खपल से मसले खबरी आगा कवाई दस कवाई छ स्टास खबरी बिल्कुल स खबर नहीं असी گپ شپ دی پارا ٹیلیفون کو دعا سلام دی پارا کوئی سری پارا کوئی خو برائے کرم گرے مس کالو چی دا مکوئی دے کاچ دا نمبر ٹریس کی گی نمبر ان سبا دا سی مسئلہ دا خبر دا تر دی خبر منی پی گئی ٹیکنالوجی دی رجی ترقی کر دا دی رجی تا مخ کی تا تل دا نمبر ٹریس کی گی نی بتا ستا سی مسائل جڑی گی بے بتا ستا ادارو ٹیلیفون نہ کی اچ تسولی بار بار ٹیلیفون کوئی سی چلے سم مسئلہ دا ستا برائے کرم تا چچر تو ممتا کال کوئی نو کال او کئی کستا سواز نہ رات بیا کالو کہ ایک بیا آواز نہ رہتی بیا کالو کہ دعا او کہ سلام او کہ سمسری تپوس او کہ رات فرمائی شو کہ خبر او کہ دعا سلام او کہ گپ شپ لگو سی بھی او کہ خبرائے کرم مس کال چلی دا خبر نہ دا دک بتا سو تچ کم دی غبیا مسائل جو شری من تیس مسئلے نے جڑی گی زکا چ دا خو سٹوڈیو ٹیلی فون نمبر دے دی سٹوڈیو دا غدی من تس مسئلے نے جڑی گی تاس تچ دی دا بیا مسئلے جڑی گی نو برائے کرم تاس کوشش کوئی چ تاسو کلو مون تا کالو کای ر بیا غ کال چ دی اغه سر تر سوای مس کال چ دی بار بار اغه کول سی او بهتر خبر نہ دی وجن زیو کال طرف تا گرو چ بیا مس کال لے کو سکتی السلام علیکم جی السلام علیکم جی السلام علیکم جی بھائی سو خبر کو ایسے دینا عبد الوہاب ہاں عبد الرحمان بھائی سے دینا خبر کوئی کرنا عبدالرحمان بھائی تسی چل گئے اسکول سبق موقع ہوئے کنا سدھے کی سبق ہوئے جی یہ قضا مزنیت پہ سنگا کہے صحیح سے تاس ریڈیو تو کیا کیا زبا تاس ریڈیو جی سنت نو بس سورت پر سر کو خبر ہے صحیح سے جی سہی دا ڈیرا مہربانی بچے تب ریڈیو تو جواب رکھو سیدھا